0: ते 75 साल पूरा थे खुशी में चीन के शहर हांगजू में बिजनेस टू बिजनेस फोरम के खिताब वजीर आजम चाहे कराची में 6000 एकड़ से बदल आलमी मयार जो स्पेशल इकोनॉमिक जोन ठाया है। पाकिस्तान जल्द खिते में तरक्की के सफर में चीन के बराबर होंद असा के कर्ज न भारत खपे पाकिस्तान ए चीन की कंपनियों विच में एमओयूज ते सही पी गई। वजीर आजम शहबाज शरीफ जो चीन में अलीबाबा हेडक्वार्टर जो दौरो एग्जीक्यूटिव चेयरमैन जोसाई वजीर आजम शहबाज शरीफ की आजियां कई एग्जीक्यूटिव चेयरमैन जोसाई चे तो खिते में अमन की कोशिश लाए पाकिस्तान जो किरदार वाखाण जोगो है। वजीर आजम शहबाज शरीफ चे तो पाक चीन दोस्ती जो मिसाल दुनिया में किथे भी नथो मिले अलीबाबा दुनिया के वडन इदारन में एक है। कोयटा के शहर चमन में रेलवे फाटक वेझो धमाके में शहीद जो अंग 14 थी वो शहीद में एफसी जा टे जवान भी शामिल वे वजीर सरफराज बुख्ती के मावन शाहिद रिंद की तस्दीक शाहिद रिंद चाहे तो दहशतगर्दन मासूम शहर के निशानों बनाया। वजीर आजम ए सदर पारा चमन फाटक धमाके की मुजम्मत सदर आसिफ अली जरदारी है तो दहशतगर्द उन्होंने सरपरस्त पाकिस्तान के नुकसान पहुंचान चाहन था ये दहशतगर्द पाकिस्तान के अमन लाए कोशिशों के भी नुकसान वसवसाएं चाहन था दुनिया दहशतगर्दन उन्होंने सरपरस्त असल चेहरों दिसे। वजीर आजम चाहे तो धमाके सबब मासूम जानू विनाई वही दहशतगर्दन जो अड़ी बुजलानी कार्रवाई पाकिस्तानी आवाम जो अज़्म कमजोर नथ कर सकन दहशतगर्दी के पहाड़ का पटन वाले अज़्म ते कायम आयु। पीपुल्स पार्टी चेयरमैन बिलावल भुट्टो जरदारी चाहे तो भारतीय सरपरस्ती में सरगर्म नेटवर्क पाकिस्तान के दुश्मन जो मुल्क के गैर मुस्तकम करण वाली साजिशू नाकाम थी वे पूरी कौम दहशतगर्दी पाकिस्तान के साजिश खिलाफ एक है। वफाकी घर वजीर मोहसिन नकवी ए बलोचिस्तान के वे वजीर सरफराज मुफ्ती की सदारत हेठ इजलास आई जी बलोचिस्तान इजलास के चमन फाटक वेझो धमाके की शुरुआती रिपोर्ट पेश कई। मोहसिन नकवी चाहे तो वैशियन चमन में मासूम शहरों से हमलों कर शर्मनाक अमल जो मुजाहरो कर सरफराज मुफ्ती चाहे तो फितनातुल हिंदुस्तान की दहशतगर्दन के मंतकी अंजाम तक पहुंचाया वो शहीदों के कुटुंबों के अकेलो न छींदी जख्मी के इलाज लाए मां पान निगरानी कर रो आं। केपी के इलाके बनू में पाक फौज पुलिस ए सीटीटी जो गडल ऑपरेशन सिक्योरिटी जरन मौजूद ऑपरेशन में 16 खारजी बाजी वाया ब पुलिस एहलकार शहीद सिक्योरिटी फोर्सिस जो चवण आए तो ऑपरेशन दौरान दहशतगर्दन के ठिकाणन के तबाह किया वो पाक फौज ए पॉलिसी समेत बेन सिक्योरिटी इदारन पारा दहशतगर्दन खिलाफ ऑपरेशन जारी है। उत्तर वजीरिस्तान ए दत्ताखेल में सिक्योरिटी फोर्सिस जो ऑपरेशन 11 दहशतगर्द मारी वाया आईएसपीआर मौजूद सिक्योरिटी फोर्सिस के ऑपरेशन दौरान भारतीय हिमायती 11 खारजी दहशतगर्द मारी वाया मारी वेल भारतीय हिमायत याफ्ता खारजी दहशतगर्दन वटा हथियार ए बारूदी मवाद मिलो मारी वेल खारजी दहशतगर्द दहशतगर्दी के केतरन ही कार्रवाई में मुलवस हुआ सिक्योरिटी फोर्सिस परदेही मदद से दहशतगर्दी के खात्मे लाए पुराजमाए। घरू वजीर ज़ियाउल हसन लंजार जो शाहराह भुट्टो जो दौरो सिक्योरिटी ट्रैफिक ए इमरजेंसी इंतजाम जो जायजो वरतो। घरू वजीर ज़ियाउल हसन लंजार है तो शाहराह भुट्टो से 24 कलाक पुलिस की पेट्रोलिंग ए सख्त निगरानी की यकीनी बढ़ाए वजे वन वे की भदकड़ी ओवर स्पीडिंग ए गैर कानूनी मोटरसाइकिल की दाखिला कें भी सूरत में बर्दाश्त न कई वी थी आवाम के महफूज मुनज़म ए जदीद सफरी सहूलतू फराहम कर सिंध हुकूमत की अवलीन तरजीह है। सिंध हुकूमत ऐलानियल चैन डी के ईद मोकल में एक डी घटा छो मोकलू चैन डी में घटाए टे डी कर नोटिफिकेशन जारी नोटिफिकेशन मूजिब ईद उल अजहा जो मोकलू 26 का 28 मई तक होंद।
1: आप सुन रहे थे GAFM नेटवर्क पर KTN न्यूज।
2: मटियारी के हो तो आवाज भी मटियारी की है सुनते रहो GAFM 91.6।
3: क्या देख रहे हो ये सब तो तुम बाहर से रकम वसूल करने पर भी जीत सकते हो। बाहर से भेजी गई रकम बैंक अलबीब के कैश काउंटर से वसूल करोगे तो हर रेमिटेंस पर शानदार इनामात जीतने का मौका पाओगे जैसे कि ग्रैंड प्राइज 600 सीसी कार साथ ही मोटरसाइकिल्स स्मार्टफोन्स और स्मार्ट वॉचेस। इन भाई साहब की तरह बड़ा ख्वाब देखें 578 शहरों में, बैंक अलबीब के 1320 से ज्यादा ब्रांचेज और ग्लोबली ट्रस्टेड पार्टनर्स के साथ आपका पैसा दुनिया के किसी भी कोने से आप तक मिनटों में पहुंचता है। अपनी रेमिटेंस 19 फरवरी से 25 मई के दरमियान बैंक अलबीब से वसूल करें और हर महीने लकी ड्रॉ में शामिल हो जाएं। तो भाई साहब क्या समझे।
4: बैंक अलबीब, रिश्ता भरोसे का।
5: शदीद गर्मी सबब शहरन के गुजारिश कई वजे थी तो सुबह 11 वगे खां शाम 4 वगे ताई खास एहतियाती तदबीरों अख्तियार कन। गैर जरूरी तौर ते बाहर न वनो, हल्का कपड़ा पायो, मथो ढके रखो, उन दौरान शदीद जिस्मानी कम का पासो करियो। बारन, बुजुर्गन बीमार मानन जो खास ख्याल रखो। वधिक पानी पियो, महफूज रहो। ही अवामी आगाही पैगाम हुकूमत सिंध, PDMA, कमिश्नर कराची, के इलेक्ट्रिक सैलानी वेलफेयर ट्रस्ट के तावन से पेश कयो वयो।
3: क्या देख रहे हो, ये सब तो तुम बाहर से रकम वसूल करने पर भी जीत सकते हो। बाहर से भेजी गई रकम बैंक अलबीब के कैश काउंटर से वसूल करोगे तो हर रेमिटेंस पर शानदार इनाम जीतने का मौका पाओगे, जैसे कि ग्रैंड प्राइज 600 सीसी कार, साथ ही मोटरसाइकिल, स्मार्टफोन्स और स्मार्ट वॉचेस। इन भाई साहब की तरह बड़ा ख्वाब देखें। 578 शहरों में, बैंक अलबीब के 1320 से ज्यादा ब्रांचेज और ग्लोबली ट्रस्टेड पार्टनर्स के साथ आपका पैसा दुनिया के किसी भी कोने से आप तक मिनटों में पहुंचता है। अपनी रेमिटेंस 19 फरवरी से 25 मई के दरमियान बैंक अलबीब से वसूल करें और हर महीने लकी ड्रॉ में शामिल हो जाएं। तो भाई साहब क्या समझे।
4: बैंक अलबीब, रिश्ता भरोसे का।
6: तालीमुल कुरान, कुरान मजीद के लफ्जी तर्जमा और तफसीर पर मबनी प्रोग्राम मुकर्रा है डॉक्टर फरहत हाशमी।
7: नहमदुहु व नुसल्ली अला रसूलिहिल करीम, अम्मा बाद, फऔज़ु बिल्लाहि मिनश शैतानिर रजीम, बिस्मिल्लाहिर रहमानिर रहीम, रब्बि शरहली सदरी व यस्सिरली अम्री वहलुल उक़दतम मिन लिसानी यफ़क़हु क़ौली। ولا تسبوا الذين يدعون من دون الله, اور نہ تم گالیاں دو ان ہستیوں کو جنہیں یہ اللہ کے علاوہ پکارتے ہیں۔ اس سے کیوں روکا گیا؟ فیسبوا اللہ عدواً بغیر علم, وہ بغیر علم کے زیادتی کرتے ہوئے, حد سے بڑھتے ہوئے اللہ کو گالی دینے لگیں گے۔ تو اس سے کیا پتہ چلتا ہے کہ کوئی ایسا کام نہیں کرنا چاہیے کہ جس سے آپ کا دین بدنام ہو۔ کسی جائز بلکہ ثواب کے کام سے بھی اگر کوئی فساد لازم آتا ہو تو وہ بھی ناجائز ہو جاتا ہے۔ مثلا تعمیر کعبہ کی مثال ہے, عربوں نے جب کعبہ بنایا تو مٹیریل ختم ہو گیا تو اس کا کچھ حصہ بنائے بغیر چھوڑ دیا گیا, جو آج بھی حتیم ہے نا سیمی سرکل میں۔ حضور صلی اللہ علیہ وسلم نے جب خانہ کعبہ فتح کیا تو پہلے ارادہ کیا کہ اس کو بنا دیا جائے, پھر کہا کہ نہیں, یہ لوگ فتنے میں مبتلا ہو جائیں گے۔ آپ کو معلوم ہے خانہ کعبہ کے دو دروازے تھے, اگر کبھی پردہ ہٹا ہوا ہو تو ایک طرف دروازہ, اس کے بالکل اپوزٹ ڈائریکشن پہ دیکھیں, دوسری طرف بھی دروازے کا نشان نظر آتا ہے, اگرچہ اب دروازہ وہاں موجود نہیں, یعنی رکنے یمانی کے اوپر کر کے۔ اچھا, عربوں نے کیا کیا, ایک دروازہ بند کر دیا۔ ابتدا میں کیا ہوتا تھا, لوگ ایک سے انٹر ہوتے دوسرے سے نکل جاتے, اس طرح بہت سے لوگ جا سکتے تھے۔ ان عربوں نے کیا کیا, یہ حضور کے دور کی بات ہے اب کی نہیں, ایک بند کر دیا تاکہ صرف مخصوص لوگ جائیں, اجازت لے کے جائیں اور وہ ایک ہی طرف سے واپس آئیں۔ آپ صلی اللہ علیہ وسلم نے چاہا کہ اس دوسرے دروازے کو بھی کھلوا دیا جائے, لیکن یہ چونکہ ان لوگوں کے لیے ابھی برداشت کرنا مشکل تھا, اس لیے آپ نے کیا کیا کہ انہیں فتنے میں نہیں ڈالا۔ آپ صلی اللہ علیہ وسلم نے کیا فرمایا, حضرت عائشہ سے کہا کہ تمہاری یہ قوم ابھی نئی نئی مسلمان ہوئی ہے, ابھی وہ اس حکمت کو نہ سمجھ سکے گی۔ اللہ کی عبادت اللہ کا حق ہے, اس عبادت میں کسی دوسرے کو شریک کرنا ظلم ہے۔ جو لوگ اللہ سے محبت کرتے ہیں, جب وہ اس ظلم کو دیکھتے ہیں تو بعض اوقات ان کے لیے ناقابل برداشت ہو جاتا ہے, اور اس وجہ سے وہ ایک خاص قسم کا ریئیکشن شو کرتے ہیں۔ اور جو لوگ یا جو ہستیاں, جو بت یا انسان اس ظلم کا سبب ہوتے ہیں یا جنہیں شریک ٹھہرایا جاتا ہے, ان کے بارے میں پھر ان ایمان والوں کی رائے اچھی نہیں رہتی، اس لیے وہ ان کو برا بھلا کہنا چاہتے ہیں۔ اور برا بھلا کہنے کی آخری حد کیا ہے؟ یعنی زبان سے کسی کو ستانے کی، گالی دینا۔ اگرچہ کسی کو گالیاں دے کر کچھ بنتا نہیں، لیکن اور سب سے پہلے بگڑنے والی چیز انسان کا اپنا اخلاق ہے۔ ایک مسلمان کبھی بھی بد اخلاق نہیں ہو سکتا۔ گالی گلوچ فسق ہے، ناپسندیدہ چیز ہے۔ اس لیے، اور دوسری بات یہ کہ یہ دوسروں کو پرووک کرنے والی چیز بھی ہے، دوسروں کو غصہ دلانے والی۔ مثلاً دو لوگ اگر آپس میں جھگڑ رہے ہیں اور ان میں سے ایک دوسرے کو گالی دے دیتا ہے، تو اس سے یوں سمجھے کہ جیسے جلتی پہ تیل ڈالنا، غصہ اور زیادہ بھڑک اٹھتا ہے، بات ختم ہونے کی بجائے مزید بگڑنے لگتی ہے۔ تو کیا بتایا گیا؟ کہ تم ان ہستیوں کو، ان معبودوں کو مت گالیاں دو، کیونکہ ان میں سے بعض نے تو خود کہا بھی نہیں کہ ہمیں معبود بنایا جائے، لہذا ان کو گالی دینے کا تو ویسے ہی کوئی فائدہ نہیں۔ اور دوسرا نقصان کیا ہے؟ کہ ان کے ماننے والے غصے میں آ جائیں گے، معاملہ بگڑ جائے گا، اور وہ جواباً تمہیں نہیں تمہارے الہ کو گالی دینے لگیں گے۔ فَيَسُبُّ اللَّهَ عَدْوًا، تو وہ گالی دینے لگیں گے اللہ کو، عدوًا زیادتی کرتے ہوئے۔ ادا یا عدو، معتدین اسی سے ہے، عدو دشمن بھی اسی سے ہے، حد سے بڑھ کر تجاوز کرتے ہوئے، بغیر علم، بغیر علم کے، یعنی وہ نہیں جانتے کہ اللہ کا حق کیا ہے، اللہ کی عظمت کیا ہے، تو وہ اپنی جہالت کی بنا پر اللہ تعالی کے بارے میں برے الفاظ استعمال کرنے لگیں گے، اور اس طرح تم سبب بن جاؤ گے اپنے رب کی ناقدری کا۔ اسی لیے حدیث میں آتا ہے کہ بدترین انسان وہ ہے جو اپنے ماں باپ کو گالی دے۔ یعنی حدیث ایز اٹ از کوٹ نہیں کر رہی، مفہوم بیان کر رہی ہوں۔ تو لوگوں نے عرض کیا کہ کون ہے جو اپنے ماں باپ کو گالی دے، یعنی کوئی بھی نہیں دینا چاہتا۔ تو آپ صلی اللہ علیہ وسلم نے فرمایا کہ جب کوئی شخص کسی دوسرے کے ماں باپ کو گالی دیتا اور وہ جواباً اس کے ماں باپ کو گالی دیتا ہے، تو گویا اس نے خود اپنے ماں باپ کو گالی دی، کیونکہ اس نے سبب پیدا کر دیا نا۔ اگر ہماری کسی زیادتی کی وجہ سے کوئی شخص ہمارے دین کو برا بھلا کہنے لگے، تو گویا ہم خود ہی سبب بن رہے ہیں۔ اس لیے ہمیں ہر ایسے کام سے روکا گیا ہے کہ جس سے دین کی بدنامی لازم آئے، حتیٰ کہ اس سلسلے میں کسی جائز بلکہ ثواب کے کام کو بھی روک دیا گیا جس سے کوئی فساد لازم آئے۔ مثلاً آپ ایک کام کر رہے ہیں جو بالکل جائز ہے، درست ہے، لیکن اس کا نتیجہ بگاڑ کی شکل میں آ رہا ہے، فائدہ مند ہونے کی بجائے نقصان دہ ہے، تو اس ثواب کا کیا فائدہ کہ جس پر گناہ لازم آئے۔ جسے کہتے ہیں نا، نیکی برباد گناہ لازم، کہ ایسی نیکی کا بھی کوئی فائدہ نہیں جس سے گناہ کا دروازہ کھل جائے یا معاشرے کے اندر بگاڑ پیدا ہو۔ اور اس کے لیے میں نے آپ کو مثال دی تھی تعمیر کعبہ کی، کہ ابتدا میں تعمیر کعبہ میں حطیم چھوٹ گیا تھا تعمیر ہونے سے، اور دوسرا یہ کہ کفار مکہ نے خانہ کعبہ کے دو دروازوں میں سے ایک دروازہ بند کر دیا تھا، تاکہ ایک دروازے کے ذریعے وہ صرف مخصوص لوگوں کو ہی وہاں جانے کی اجازت دیں۔ یہ چیز تعمیر ابراہیمی کے خلاف تھی، یعنی اس عمارت کے نقشے میں خلل آ گیا تھا۔ آپ نے چاہا کہ اس عمارت کو اصل پر دوبارہ کھڑا کر دیا جائے، لیکن اندیشہ یہ تھا کہ اس سے مکہ والے بہت بھڑک اٹھیں گے اور ایک فساد شروع ہو جائے گا، اس لیے آپ نے کعبہ کو گرا کر دوبارہ نہ بنوایا، اس کو اسی حالت پہ رہنے دیا۔ اور آج آپ دیکھیں کہ اسی